यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। सोह्रौं संविधान सभा बजेट अधिवेशन आजदेखि अनुष्ठित भएको छ। 21 दिने कार्यक्रमले चल्ने यो अधिवेशनमा सर्वमोट 16 बैठक अनुष्ठित हुनेछ। 10 जुलाईमा वित्त मन्त्री जयन्त मल्ल बरुवाले डाक्टर हेमन्त विश्व शर्मा नेतृत्वाधीन सरकारको दोस्रो कार्यकालको पहिलो पूर्णाङ्ग बजेट उपस्थापन गर्नुहुनेछ। आउँदो 31 जुलाईमा बजेट अधिवेशनको अन्त पर्नेछ। असम विधानसभाको बजेट अधिवेशन अघि हिजो असम मन्त्रीसभाले जरुरीकालीन सेवा तरबिलो गर्न, औद्योगिक विकास तथा प्रशासन व्यवस्था उन्नत गर्ने लक्ष्यले कतिपय गुरुत्वपूर्ण सिद्धान्तहरू ग्रहण गरेको छ। दिसपुरको लोकसेवा भवनमा अनुष्ठित मन्त्रीसभाको बैठकपछि मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले संवादमेलमा भन्नुभएको छ कि असम प्रहरीको 112 नम्बर सेवा आधुनिकरणको निम्ति 97.90 करोड रुपियाँ प्रदानमा असम मन्त्रीसभाले अनुमोदन गरेको छ। यसमार्फत प्रहरी, अग्नि निर्वाहक र स्वास्थ्य विभागमाझ समन्वय सुदृढ गरी 24 घण्टै सर्वसाधारणलाई जरुरीकालीन सेवा प्रदानको व्यवस्था गरिनेछ। यो व्यवस्थाको अधीनमा 200 वाहनलाई भ्राम्यमान प्रहरी थानाको ढाँचामा निर्माण गरिनेछ र यसलाई व्यवहार गरिनेछ भनी मुख्यमन्त्रीले प्रकाश गर्नुभएको छ। मन्त्रीसभाले विश्वनाथ चार्यालयमा आमूलको एउटा दुग्ध प्रक्रियाकरण गोठको स्थापनाको निम्ति 33 बिघा भूमि आवन्टनमा अनुमोदन जनाएको छ। यस पदक्षेपले राज्यको दुग्ध उद्योग शक्तिशाली गर्नको साथै दुग्ध उत्पादनकारीहरूको निम्ति सम्भावनाको नयाँ ढोका उद्घाटन गर्नेछ भनी डाक्टर शर्माले मत प्रसन्न

राख्नु भएको छ। मन्त्रीसभाले विधानसभाको अधिवेशनमा उपस्थापन हुने कतिपय विधेयकमा पनि अनुमोदन गरेको छ। यसभित्र क्षुद्र लघु र मध्यम उद्योग स्थापन र परिचालन सुविधा विधेयक 2026, असम जनविश्वास विधेयक 2026, असम पर्यटन उन्नयन पञ्जीयन संशोधनी विधेयक 2026 र असम व्यवसाय सुचलता संशोधनी विधेयक 2026 रहेको छ। मन्त्रीसभाको बैठकमा राज्यमा अगरू व्यवसायलाई श्रृङ्खलाबद्ध गर्नको निम्ति मन्त्री पीयूष हाजिरिका, विमल बरा र जयन्त मल्ल बरुवाको नेतृत्वमा एक क्याबिनेट समिति गठन गर्ने सिद्धान्त लिएको छ। यस समितिले अगरूको व्यवसायलाई सुसंकृत गरी कृषकहरूलाई उपकृत गर्ने स्वार्थमा कार्य गर्नेछ भनी मुख्यमन्त्रीले जान दिएको छ। उहाँले साथै उद्योग, कृषि र वन विभागले यो समितिको अधीनमा सँगै काम गर्नेछ भनी उल्लेख गर्नुभएको छ। मुख्यमन्त्रीले भन्नुभएको छ कि पश्चिम एसियाको सङ्कटको परिप्रेक्ष्यमा राज्य सरकारले अप्रयोजनीय व्यय ह्रास गर्नको निम्ति सरकारी विषय कर्मचारीको विदेश भ्रमणमाथि जारी गरेको निषेधाज्ञालाई पनि प्रतिहार गर्नलाई मन्त्रीसभाले अनुमोदन जनाएको छ। असम विधानसभामा अहिलेदेखि असमिया, अङ्ग्रेजी र बोडो भाषाको साथै हिन्दी भाषा प्रचलनको सिद्धान्त गरिएको छ। बजेट अधिवेशनदेखि नै विधानसभामा हिन्दी भाषाको प्रयोगको क्षेत्रमा विधानसभाको साधारण उद्देश्य समिति बैठकमा सिद्धान्त ग्रहण गरिएको छ। असम विधानसभाका अध्यक्ष रञ्जित कुमार दासले हिजो साङ्बादिकहरूसँग यो विषय प्रकाश गर्नुभएको छ अनि भन्नुभएको छ कि हिन्दी राष्ट्रभाषा भएको कारणले गर्दा यसको प्रति सम्मान प्रदर्शन गरी विधानसभाले यो सिद्धान्त ग्रहण गरेको हो। उहाँले साथै असमिया, अङ्ग्रेजी र बोडो भाषा लगायत विधानसभामा हिन्दी भाषाको व्यवहार पनि जान्न दिनुभएको छ। केन्द्रीय सरकारको उद्योग गुवाहाटीमा आज र भोलि ब्रिक्स राष्ट्रको मादक द्रव्य विरोधी संस्थाहरूको प्रमुखहरूको बैठक आयोजन गरिएको छ। गृह मन्त्रालयको अधीनमा मादक द्रव्य नियन्त्रण संस्थाको उद्योगमा आयोजित यो बैठकमा निशाजुक्त द्रव्य हेराफेरी र यसको अपव्यवहार विरुद्ध लडाइँ गर्नको क्षेत्रमा ब्रिक्स सदस्य राष्ट्र र देशको मादक द्रव्य विरोधी संस्थाका प्रमुख तथा ज्येष्ठ विषयहरूले मत प्रकाश गर्नुहुनेछ। यो छलफलमा मादक द्रव्य हेराफेरी विरुद्ध गुप्तचर तथ्य विनिमय र कार्यकारी समयमा शक्तली गर्ने सामर्थ्य वृद्धि र प्रतिष्ठानगत सहयोगता वृद्धि आदि विषयमा गुरुत्व प्रदान गरिएको छ। फिफा विश्वकप फुटबल प्रतियोगितामा गत रात्रि अनुष्ठित प्री क्वार्टर फाइनलमा नर्वेले 5 बारका विश्व च्याम्पियन ब्राजिललाई 2-1 गोलको व्यवधानमा परास्त गरी विश्वकपको इतिहासमा पहिलोपल्टको निम्ति क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यता नर्वे विरुद्ध पराजयपछि नेमारले अन्तर्राष्ट्रिय फुटबलको अवसर घोषणा गरेका छन्। आइसिसी महिला टी20 विश्वकप क्रिकेट प्रतियोगिताको गत रात्रि लर्ड्समा अनुष्ठित फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई 7 विकेटले परास्त गरेको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महोबा शाखाबाट बोलिरहेको छौँ। समय अहिले अपराह्नको 3:21:20 भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। यो कार्यक्रम मिडियम एपको 411.5 मिटर तदनुसार 729 किलोहर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। सुन्नुहोस् रोजगार समाचार। स्टेट ब्याङ्क अफ इन्डियामा खाली भएका 49 स्पेसियलिस्ट अफिसर पदको निम्ति आवेदन पत्र मागिएको छ। एसिस्टेन्ट म्यानेजर लोका पदका संख्या 20, तनखा प्रत्येक महिना 48,480 रुपियाँ

0: रुपियाँदेखि 85,920 रुपियाँसम्म, साथै अन्यान्य सुविधाहरू पनि उपलब्ध हुनेछ। प्रार्थीको उमेर 25 वर्षदेखि 32 वर्षभित्र हुनुपर्नेछ। डिपुटी म्यानेजर लो पदको सङ्ख्या 29 वटा, तनखा प्रत्येक महिना 64,820 रुपियाँदेखि 93,960 रुपियाँसम्म, साथै अन्यान्य सुविधाहरू पनि उपलब्ध हुनेछ। प्रार्थीको उमेर 25 वर्षदेखि 35 वर्षभित्र हुनुपर्नेछ। दुवै पदको क्षेत्रमा प्रार्थी स्नातक र ऐनको डिग्री भएको हुनुपर्नेछ अथवा ऐनको स्नातक हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट sbi.bec.in। आवेदनको अन्तिम मिति हो 14 जुलाई। असम लोकसेवा आयोगले असम सरकारको भूतत्व र खनन विभागमा खाली भएका 11 वटा एसिस्टेन्ट जियोलोजिस्ट पदको निम्ति आवेदन पत्र मागेको छ। तनखा प्रत्येक महिना 30,000 रुपियाँदेखि 110,000 रुपियाँसम्म, साथै 12,700 रुपियाँ ग्रेड पेसहित अन्यान्य सुविधाहरू पनि उपलब्ध हुनेछ। प्रार्थी जियोलोजी अथवा एप्लाइड जियोलोजी विषयमा पोस्ट ग्रेजुएट डिग्री भएको हुनुपर्नेछ। प्रार्थीको उमेर 21 वर्षदेखि 38 वर्षभित्र हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट dgm.assam.gov.in। आवेदनको अन्तिम तारिख हो 15 जुलाई। स्टेट ब्याङ्क अफ इन्डियामा खाली भएका 1500 वटा प्रोबेसनरी अफिसर पदको निम्ति आवेदन पत्र मागिएको छ। तनखा प्रत्येक महिना 48,480 रुपियाँदेखि 85,920 रुपियाँसम्म, साथै अन्यान्य सुविधाहरू पनि उपलब्ध हुनेछ। प्रार्थी स्नातक हुनुपर्नेछ। प्रार्थीको उमेर 21 वर्षदेखि 30 वर्षभित्र हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट sbi.bec.in। आवेदनको अन्तिम मिति हो 8 जुलाई। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार पुरा भयो। रोजगार समाचारपछि प्रस्तुत छ आजको कार्यक्रम भेटवार्ता। भेटवार्ता कार्यक्रममा सुन्नुहोस् बाबुराम शर्मासँग भएको एक भेटवार्ता कार्यक्रम, स्वनियोजनको निम्ति दुग्ध व्यवसाय शीर्षकमा। वार्ताकार हुनुहुन्छ सन्तोष नेवार।
1: आजको भेटवार्ता कार्यक्रममा हामीले हाम्रो स्टुडियोमा निम्त्याएर ल्याएका छौँ गोपालक एवं दुग्ध व्यवसायी बाबुराम पौडेलज्यूलाई। बाबुराम पौडेलज्यू, तपाईँलाई हाम्रो स्टुडियोमा धेरै धेरै स्वागत छ।
2: धन्यवाद हजुरहरूलाई मेरो तर्फबाट।
1: हजुर बाबुरामज्यू, आजको हाम्रो यस अन्तर्वार्ता कार्यक्रमको जुन विषय रहेको छ त्यो हो स्वनियोजनमा दुग्ध व्यवसायको भूमिका। यसबारे चर्चा गर्नुभन्दा अगाडि तपाईँले हाम्रा श्रोताहरूलाई तपाईँको आफ्नो परिचय दिनुहोस् त।
2: मेरो शुभ नाम बाबुराम पौडेल, मेरो बसोबास जिएस रोड 8 माइल, र म वर्तमान दुध उत्पादन बृहत्तर गुवाहाटी गोपालक संस्थाको अध्यक्षको पदमा रहेर गुवाहाटीवासी समस्त दुध उत्पादनकर्ताहरूलाई म हामीले धेरै धेरै सुविधाहरू धेरै धेरै सहयोगहरू अगाडि बढाएर आइरहेका छौँ।
1: तपाईँले आफ्नो परिचय हाम्रो श्रोताहरूलाई दिनुभयो र आजको यस विषयतर्फ हामी अघि बढिरहेका छौँ। यो पहिलो प्रश्न तपाईँलाई रहेको छ, तपाईँ एकजना गोपालकको साथसाथै एकजना दुग्ध व्यवसाय पनि हुनुहुन्छ, र तपाईँले यो व्यवसाय अथवा गोपालन कहिलेदेखि सुरु गर्नुभयो त?
2: यो त एउटा हिसाबले भन्ने भने हाम्रो हजुरबाकै समयदेखिबाट यो एउटा पैतृक पेसाको हिसाबले नै चलेर आइरहेको छ।
1: हजुर,
2: हाम्रो हजुरबाले पनि यही गर्नुभएको थियो, मेरो बाबाले पनि यही गर्नुभएको थियो, र जुन मेरो बाबाको जुन एउटा बागडोर थियो त्यसलाई मैले अहिले सम्हालिरहेको छु।
1: हजुर, भन्दाखेरि पुर्खौँदेखि जुन चलेर आएको प्रथा जस्तै होइन त्यसलाई नै तपाईँले सम्हालेर ल्याउनु भयो। तपाईँले चाहिँ आफ्नो इच्छाले गर्नु भएको हो अथवा तपाईँको अगाडिदेखि जुन चलेर आयो त्यसैलाई नै गरि लैजाउँ भन्ने तपाईँको सोच भएर तपाईँले गर्नुभएको हो?
2: हामी जन्म नै गाईको गोठमा हामी भन्न सक्छौँ, त्यहीँ जन्मियो त्यहीँ हुर्कियो, जुन हाम्रो बुवाले गरेर जानुभयो त्यो हामीले देख्दै गयौँ, र अहिलेको समयअनुसार सबै चिज देख्दा हामीले अर्को बाटो खोज्नभन्दा त्यसैलाई नै सम्हालेर लैरहेको बेटर जस्तो मलाई लागेको हुँदा म गौपालन

0: बत्तीसवटा माउ र हामीले त्यो एउटा बत्तीसवटा माउको एउटा रेसियो हामी निकाल्छौँ र त्यसले आज दुई महिना त्यो एउटा ड्राई पिरियडमा रहन्छ र बाँकी सालमा गएर दस महिना त्यसले हामीलाई दुध दिइरहेको छ र त्यसले कोही समयमा गएर दस लिटर बाह्र लिटर पन्ध्र लिटर अठार लिटर दिएछ भने कोही समयमा जाँदाखेरि त्यसको दुई महिना अढाई महिना त ड्राई पिरियडमा रहन्छ र पनि हामीले जुन एउटा हिसाब निकाल्छौँ त्यसको सात लिटर छ लिटरबाट लिएर आठ लिटरभित्रको दिनको एभरेजमा रहन्छ त्यो हिसाबले सालभरिमा कति दुध दिँदो रहेछ र सालभरिमा वा महिनामा एउटा गाईलाई कति खर्च पर्दो रहेछ त्यो हिसाबले हामीले एउटा वार्षिक हिसाब निकास हामीले अहिलेसम्म गरेर आएका छौँ र हामीलाई
1: त्यसअनुसार कति खर्च लागत लाग्दो रहेछ त
0: त्यसमा अब अहिलेको जुगमा त हेर्नुहोस् खर्चहरू बहुत बढेर गएको छ र आज एउटो गाईमा वा एक लिटर दुधमा कति खर्च परेको छ भन्नुभयो भने हुनसक्छ म हजुरलाई अहिले एक्चुअल हिसाब चाहिँ मैले दिन सक्दिनँ किन दिन सक्दिनँ त भन्दा हामीले सालमा एकपल्ट यसको हिसाब किताब निकालेका हुन्छौँ र अघिल्लो सालमा हामीले एउटा हिसाब निकालेका थियौँ र अहिलेको सालमा गएर के चिजमा डिफरेन्स आइरहेको छ जस्तो गाईको लागि मेडिसिनहरूको आवश्यक हुन्छ धान खेरको आवश्यक हुन्छ हरियो घाँसहरूको आवश्यक हुन्छ विभिन्न किसिमको दानाहरूको आवश्यक हुन्छ र कोही समयमा कुनको दाम अत्यधिक बढेर गएको हुन्छ कोही समयमा अघिल्लो सालको र यो सालको कतिपय जिनिसहरूको एउटै रेन्जमा रहेको हुन्छ त्यो निकाल्दाखेरि अब हाम्रो अघिल्लो सालमा हाम्रो उत्पादन खर्च भएको थियो 42.5 रुपियाँ हामीले भेटेका थियौँ र उत्पादन खर्च त्योभन्दा पनि अगाडि हाम्रो गएको थियो र पनि हामीले हाम्रो उपभोक्ताहरूलाई हामीले 42.5 रुपियाँमा दुध दिएका थियौँ
1: र भन्नु जाँदा तपाईँले जुन कुरा भन्नुभयो एउटा गाईले यसै चाहिँ तुलनात्मक रूपले हेर्ने हो भनेदेखि 6 देखि 7 लिटर दुध चाहिँ प्रतिदिन उसले दिन्छ यो अर्को एउटा प्रश्न के रहेको छ भनेदेखि अब यो जुन व्यवसाय यो जुन गौपालनको कुरा यहाँ गरिँदैछ यो व्यवसाय गर्न जाँदाखेरि घाँस गाईहरूलाई त धेरै घाँस अथवा खाद्यहरू उपलब्ध गराउनु पर्यो घाँस पराल अथवा भनौँ पशुकाहरू खाद्यहरू जति पनि छन् जसले दुध उत्पादन ज्यादा गराउँछ त्यसको उपलब्ध गराउन जाँदाखेरि के कति अप्ठ्यारा बाटोको सामना गर्नुपर्छ
0: सन्देशजी मैले हजुरलाई अघि नै भनिसकेँ मेरो गौपालनमा अहिले तेस्रो जेनेरेसन मेरो हजुरबाले गर्नुभयो मेरो बुवाले गर्नुभयो आज मलाई पनि राम्रो लाग्यो मैले गरिरहेको छु र हामी जब साना साना थियौँ हामी पढ्दै थियौँ त्यो समयमा देख्थ्यौँ हामीले प्रशस्त घाँसको व्यवस्था हाम्रो गाईहरूलाई हुने थियो र त्यो समयमा गाईको दुधको उत्पादन पनि बेसी हुने थियो गाईहरू पनि हेल्दी रहने थिए र अहिले के भयो भने हामी गुवाहाटीको महानगरको आसपासमा बसेर हामीले गौपालन गरिरहेका छौँ र अहिले सब ठाउँमा मान्छेहरूको एउटा आबादीहरू बढ्दै गएको हुँदा कुनै किसिमको एउटा घाँसको खेती र घाँसको सुविधा हामीले गाईलाई दिन सकेका छैनौँ र आज हाम्रो जुन खानाबाट जिएस रोड अरू ठाउँमा भन्दा त्यो ठाउँमा अलिकति हाम्रो गौपालकहरू टिकेका छन् के को आधारमा त भन्नुहुन्छ भने हामी एउटा बोर्डरमा बसेका छौँ आसाम र मेघालयको त्यो बोर्डरले गर्दा जस्तो अब हामीहरूको बर्नीघाट पार गरेर गएपछि त्यो लाइनमा धेरै गौपालकहरू छैनन् र त्यता हामीले गाडी लिएर पठायौँ भने हाम्रो कर्मचारीहरूले केही मात्रामा अलिकति घाँस लिएर आउन सक्छन् र मात्रै मेघालयको सहायताले गर्दा आज हामीले गाईलाई अलिकति हरियो खुवाउन सकेका छौँ र हामी हाम्रो ठाउँमा हामी आसाममा मात्रै निर्भर हुने हो भने अहिले हामीसँग त्यो व्यवस्था मोटामोटी हराइसकेको छ
1: ठाउँहरू धेरै गाई गोरुको चरणहरू सीमाहरू थोरै हुँदै जानु होइन मान्छेलाई नै नपुग्दो भइसकेको छ फेरि पनि यस्तो समयको बिचमा पनि तपाईँहरूले हाम्रा ग्राहकहरूलाई भनौँ होइन दुध उपलब्ध गराइरहनु भएको छ त्यो चाहिँ एकदमै ठुलो कुरो हो यहाँ अर्को प्रश्न के छ भनेदेखि आजको समयमा यो व्यवसाय गर्न जाँदा मूलत के कस्तो अप्ठ्याराहरूको सामना गर्नुपर्छ होला त
0: आजको जुगमा यो व्यवसाय सुरु मात्रै गर्दाखेरि त खास त्यति समस्या छैन यो व्यवसायलाई मेन्टेन र परिचालना गर्न जाँदा नम्बर वान त आज हेर्नुहोस् समस्त भारतवर्षमा गौपालन गरेको होस् या कुनै पनि
2: की खरीदारी करनी है पेट्रोल भराना है बिजली पानी वगैरह वगैरह जैसे भी बहुत सारे खर्चे होते हैं घर में दूध का बिल देना है तो बच्चों की फीस जमा करनी है इन सब खर्चों के लिए पहले से ही राशि तय करने से कर लेने से क्या होता है कि फिजूल खर्च से हम बच सकते हैं यानी कि जब आप सैलरी लेकर आए तो एक एक छोटे छोटे बॉक्स बना लें उसमें सबके हिस्से के पैसे डाल दें
3: इस तरह से भी कर सकते हैं बिल्कुल और कई बार ये भी देखने में आता है मंजरी कि बहुत सारे लोग महीने की शुरुआत में खुलकर खर्च कर देते हैं फिर जनाब नतीजा तो तय ही होता है ना कि आखिरी दिनों में आर्थिक जो एक टेंशन सी